0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: ग्रानो अवरिदुन को तसो आवाज अवरेद रेडियो अमन 88.4 बटग्राम मुंग सरी उसे।
2: سارا داس دی ماشومان یو خوا او تبل خوا کپڑو شاپنگ دا پارا با ترسو مونگا بازارنو کی گرزو
3: او ہو سریا پریشان کی گما دا دی مسلی را سرا دیر خیستا خل دی
2: آغا سو
3: السید کلاک ہاؤس اینڈ گارمنٹ سنٹر دا سرو تا پارا خوا مایاری او ور سٹو نمیلاوی گی لکا گریس ٹام ٹیکس ایڈمانی پاشا الکرم او نور ملٹی نیشنل برینڈز او دا زنانو دا پارا ماریا بی مرین سفائر نشاد اپرینٹڈ لون ہم ملاوے گی او دالا سکے دما شمان دا پارا فینسی کپڑے ہم موجود دی
2: مطلب یو چھت لاندی دا ٹول سامان
3: آو آو دا یو چھت لاندی دا ہر سے ملاوے گی
2: واوا واوا بیا خو بیلو بیلو دکانو نو تا دتلو ضرورت نشتا
3: آو جی بالکل پورا فیملی شاپنگ دا پارا صرف یونو السید کلات ہاؤس اینڈ گارمنٹ سینٹر بٹاگرام تاسو د خوښي دکان نو پتا یاد ساتے السید کلات ہاؤس اینڈ گارمنٹ سینٹر بٹاگرام نیس پی ایس او پمپ الفقیر شاپنگ پلازا بٹاگرام او پتہ در نقل کیگی نو سید خالد شاہ او پرویز شاہ سره په دې نمبر او رابطہ کولی شي 0351 34 640 بل نمبر دی 0391 21 162 السید کلات ہاؤس اینڈ گارمنٹ سینٹر د خوشالۍ نه
4: دا قلم پزور بدلتا راولوں گا
5: ایک لمحہ ذرا غور سے سنیے کامیابی کا معیار صرف دعویٰ نہیں بلکہ نتیجہ ہو تو پھر نام یاد رکھیے رائزنگ پاکستان اسلامیہ پبلک اسکول اینڈ کالج بٹگرام مختصر عرصے میں بہترین تعلیمی کارکردگی شاندار نتائج حالیہ میٹرک بورڈ امتحانات میں ضلع بھر میں پہلی پوزیشن کے ساتھ ساتھ 117 طلبا میں 112 طلبا کی A1 گریڈ میں کامیابی ٹھہریے صرف یہی نہیں بلکہ ادارے کے پہلے بیچ کے 2 طلبا کا یونیورسٹی آف انجینئرنگ اینڈ ٹیکنالوجی پشاور میں میرٹ پر داخلہ یہی ہے معیاری تعلیم کی پہچان رائزنگ پاکستان اسلامیہ پبلک اسکول اینڈ کالج بٹگرام میں نرسری تا ایف اے ایف ایس سی پری میڈیکل پری انجینئرنگ اور کمپیوٹر سائنس کی بہترین تعلیم جدید سائنس و کمپیوٹر لیب جدید لائبریری ٹرانسپورٹ کی سہولت اطمینان اور ذمہ داری کے ساتھ چھٹی جماعت سے 12ویں جماعت تک بچیوں کے لیے علیحدہ سیکشن پرائمری سیکشن کے لیے تجربہ کار فیمیل سٹاف وی آر رائزرز محدود نشستوں پر داخلے جاری ہیں پتہ یاد رکھیے رائزنگ پاکستان اسلامیہ پبلک اسکول اینڈ کالج نزبینڈ آف خیبر بٹگرام فون نمبر 0356-35-207
6: بٹگرام حلقو دپارا د خوشالۍ زیره اوس تاسو لا بل ځای ته تلو ضرورت نشتا ستاسو په خپل هار بټګرام کې ډیر معیاري او د ضرورت ټول سیزونه ملاویدل شي لکه دال چاول هر قسمه مصالحې لکه حافظ کابلی پلاو حافظ سالن مصالحه او حافظ بریانی مصالحه او د کمال خبره پکې دادا چې د یو کیلو مصالحې سره دو ڈبی فری کولډ ڈرنکس او ہر قسم جوس ور سره هم ملاوی گی دما شومان د پارا د هر ایک اپنی وارا او سٹرینڈ اینڈ پیمپری هم ملاوی گی لکراحت سنائپیس او روم پرز نوبیا هم نن تشریف روڑے ریاض کریانا اینڈ جنرل سٹور بٹگرام تھا او تر لاس گئی د کور ٹول راشن هم په ہول سیل او هم په پرچون او پتہ یاد ساتے ریاض کریانا اینڈ جنرل سٹور یونائیٹڈ مارکیٹ بٹگرام دنورو معلومات دا پارا پدی نمبر رابطہ ہو کے اسد ہان 0347-61-064-17 محمد ریاض 0356-32-017 او پی ٹی سیل نمبر ہم یاد ساتے 0997-3-3-3-3-3
7: देख रहे थे बहारे हुस्न आया मेरा ख्याल तो शर्मा के रह गए।
8: हमारे हसीन चेहरे का सीक्रेट नो टेंशन ब्यूटी क्रीम
7: 5 डेज ब्यूटी प्लान के साथ लाए इतना निखार जो रहे हमेशा बरकरार बिना किसी साइड इफेक्ट के।
8: नो टेंशन ब्यूटी क्रीम में मौजूद फ्रूट एक्सट्रैक्ट जो आपकी स्किन को करे बिल्कुल साफ, जिल्द को बनाए मुलायम और चमकदार।
7: 5 दिन में शर्तिया रंग गोरा करे कि यकीन करना मुश्किल हो जाए। अब आपका क्या ख्याल है?
8: आप नो टेंशन ब्यूटी क्रीम हर अच्छे मेडिकल स्टोर कॉस्मेटिक स्टोर से आसानी के साथ ले सकते हैं। नो टेंशन ब्यूटी क्रीम आपकी खूबसूरती का राज। मजीद मालूमात और तफसीलात के लिए इस नंबर पर राबिता करें 0311-720-5726।
9: क्या आप भी चाहती हैं वो सुनहरी चमक जो सबको आपकी तरफ मुतवज्जे कर दे? तो फिर वक्त आ गया है नो टेंशन गोल्ड ब्यूटी क्रीम का। ये सिर्फ एक क्रीम नहीं, ये है जादू जो आपकी जिल्द में लाए नरमी, ताजगी और गोल्ड जैसा निखार। खालिस गोल्ड पार्टिकल्स के साथ ये जिल्द को बनाए नरम, चमकदार और पुरकशिश। चाहे दफ्तर का वक्त हो या किसी पार्टी का प्लान, नो टेंशन गोल्ड ब्यूटी क्रीम दे आपको वो कॉन्फिडेंस जो सबको हैरान कर दे। और सबसे खास बात, ये हर स्किन टाइप के लिए परफेक्ट है, ड्राई, ऑयली या सेंसिटिव। बस लगाएं और खुद देखें जादुई फर्क। नो टेंशन गोल्ड ब्यूटी क्रीम, खूबसूरती, नरमी और चमक का सुनहरी इम्तिजाज। नो टेंशन, जस्ट गोल्डन परफेक्शन।
10: गुलपाणी, ये गुलपाणी, यो कब चेहरा बने उसका खुलाची पके वरवा चवा।
11: ता सरे द चाय फिकर स्ता औ जमा फिकर दर सरा हडू निस्ता।
10: बोले तालबिया से चल शवेरे।
11: ता सु त जमा पदे मख बांधे दा दानी दागुन औ ते खसरी नख कारी जखु टोल औ रिस दे दे मख दला सु पर टेंशन किया।
10: गुलपाणे नो टेंशन।
11: नो टेंशन सा मतलब?
10: नो टेंशन ब्यूटी क्रीम दर ते यादो। द नो टेंशन ब्यूटी क्रीम इस्तेमाल सरबा स्ता द मख द दानो दागुना तेर सरी पयो सु रोज के खत्म शी औ मख पदे तक स्पिन शी।
11: अवे बल खबरा द नो टेंशन ब्यूटी क्रीम खुब से साइड इफेक्ट नहीं करना।
10: दादा हर किस्म स्टेराइड न पागती और तालब हिस किस्म नुकसान न दर गयी।
11: नो ब्या उस लाडशा और माल नो टेंशन ब्यूटी क्रीम रोड़ा।
10: हाँ दाचे स्कम नुसम और रोड़ा में धरला।
11: नो टेंशन यानी के तासु पर टेंशन को लाख ले।
12: یہ سڑی یا درور وعدن ہم پسر رالی امخ میں طول دے دانو تیر سرو ڈک تیڑا بسی کی گی
13: خوزی غم مکاوا زبا تالا دا سی کریم راوڑم شی پا یو سو رجو کی بس تا مخ مکمل صفاشی
12: تا خو مال دیر کریمو نرادل خویو ہم کارو نکو
13: ٹینشن بناخ لی زبا تالا اس نو ٹینشن بیوٹی کریم راوڑم
12: نو ٹینشن بیوٹی کریم
13: آو نو ٹینشن بیوٹی کریم دا با تالا پا یو سو رجو کی تا مخ ند دانو دا اونا تیر سری طول ختم کلی زکا چی داد ہر قسم سٹیرائیڈ نا پاکتی
12: خانو بیا چی اس قسم نقصان نشتے نو بیا خیر علی زر روڑا کنا
13: لاڑم اسی دل راوڑم
12: رافتی دفارا 0334-940-9037
9: آئینے میں وہ دیکھ رہے تھے بہار حسن آیا میرا خیال تو شرما کے رہ گئے
8: ہمارے حسین چہر کا سیکرٹ نو ٹینشن بیوٹی کریم
9: 5 ڈیز بیوٹی پلان کے ساتھ لائے اتنا نکھار جو رہے ہمیشہ برقرار بنا کسی سائیڈ افیکٹ کے
8: نو ٹینشن بیوٹی کریم میں موجود فروٹ ایکسٹریکٹ جو آپ کی سکن کو کرے بالکل صاف جلد کو بنائے ملائم اور چمکدار
7: 5 دن میں شرطیا رنگ گورا کرے کہ یقین کرنا مشکل ہو جائے اب آپ کا کیا خیال ہے
8: آپ نو ٹینشن بیوٹی کریم ہر اچھے میڈیکل اسٹور कॉस्मेटिक स्टोर से आसानी के साथ ले सकते हैं। नो टेंशन ब्यूटी क्रीम आपकी खूबसूरती का राज। मजीद मालूमात और तफसीलात के लिए इस नंबर पर राबिता करें 0311-720-5726।
9: क्या आप भी चाहती हैं वो सुनहरी चमक जो सबको आपकी तरफ मुतवज्जे कर दे? तो फिर वक्त आ गया है नो टेंशन गोल्ड ब्यूटी क्रीम का। ये सिर्फ एक क्रीम नहीं, ये है जादू जो आपकी जिल्द में लाए नरमी, ताजगी اور گولڈ جیسا نکھار۔ خالص گولڈ پارٹیکلز کے ساتھ یہ جلد کو بنائے نرم، چمکدار اور پرکشش۔ چاہے دفتر کا وقت ہو یا کسی پارٹی کا پلان، نو ٹینشن گولڈ بیوٹی کریم دے آپ کو وہ کانفیڈنس جو سب کو حیران کر دے۔ اور سب سے خاص بات، یہ ہر سکن ٹائپ کے لیے پرفیکٹ ہے، ڈرائی، آئلی یا سینسیٹیو۔ بس لگائیں اور خود دیکھیں جادوئی فرق۔ نو ٹینشن گولڈ بیوٹی کریم، خوبصورتی، نرمی اور چمک کا سنہری امتزاج۔ نو ٹینشن، جسٹ گولڈن پرفیکشن۔
10: گلپانی، یہ گلپانی، یہ کب چھیرا بانے اس کا خلاچی پکی وروا چوا۔
11: تا سرے دے چائے فکر شتا او زما فکر در سرے ہڈو نشتا۔
10: ولے تا لبیا سے چل شوے دے
11: تا ستا زما پدے مخ باندے دا۔

0: बिल्कुल जनाब महंगा तरह उड़ दी सिफात ब्यूटी क्रीम योजले जरूर इस्तेमाल के चरिस्ता सुप मखवान दानी भी दागुन भी तेरसरी भी दस्तर को दलान दी हल्की भी दाबो फोरन टिक भी स्तासु मख बवर सरावार भी रंग बस्तासु बदल की तोर मख नब टैक्स पिन की सुर मख नब दी मख टैक्स पिन की रिजल्ट पके मख बदे नरमी ताजा भई टैक्स पिन भई योजले जरूर इस्तेमाल के जबरदस्त क्वालिटी दा जनाब दी सर दी सिफात फेस वॉश कस्तासु मख गंदे भी इजाफी तेल भी गोड़वाले भी मख ती सख भी तो फौरन ब नरम की स्किन बस्तासु ताजे भी वरसरा गोड़वाले बते खत्म की कस्तासु मख लुगो सरा गंदगे सरा तोरशवे भी तो मख बस्तासु सफा की और दिन बाद ब्या सिफात ब्यूटी क्रीम लगवा तक स्पिनी लगा पटाखा सालगिरा डेरा मजा के ब्या यो जले जरूर इस्तेमाल के तीसरा सिफात राइस फेस वॉश हम दी कस्ता सु मख खराब शिवे भी देर राइस फेस वॉश तासु लगोले भी सॉरी देर फेस वॉश तासु लगोले भी उस दान राइस फेस वॉश वाख लाई सिफात दा इस्तेमाल के ब्याता सुगो रहे ब्याब मिंग तवागा खवे मीना वालो बचा दा कस्ता आओ कना मीना मीना राशा अस्सलाम वालेकुम सिफात कॉस्मेटिक
1: वालेकुम अस्सलाम सिफात कॉस्मेटिक
0: خیر راغلی
1: الحمدللہ جی
0: خیر دے پروگرام تو سر اوڑ دی منگلا
1: جی پروگرام ڈیر زبردست
0: من نہ کو مخبل نام شریک کہ مینا وال تا سو پی جنی سو کو دکھو
1: عامر صاحب خبریں کون دی
0: عامر صاحب تا سو خیسیت مخدے
1: خیر دے جی تا سو ڈیر زبردست گپ شپ لوگو جہاد قستا
0: او کنه جی دا چا دا قسطه نو منگا رازو منگ وای چی دوسر گپ شپو لگو دا زمون رونه طول رستری شی دا چا دا قسطه سوک رکان خالی کی سوک دیاریانی و کی سوک غریبانان پا بینک کی وی سوک دا غشانه دریوینگ که وی ستری شی کنه نو دا تیم نو منگ گپ شپو لگو دا چا دا قسطه دی سر دا لگو خاندی دماغ کلاو شی خنه دا